यानी चहल। इकतालीस, इकतालीस चेहलो यक। बयालीस, बयालीस यानी चेहलो दो। तैतालीस, तवज्जो पे फरमाइद, तैतालीस चेहलो से। चवालीस, चवालीस चेहलो चहार। पैंतालीस, पैंतालीस चेहलो पैंग। छियालीस, छियालीस चेहलो शिश। सैतालीस, सैतालीस चेहलो हाफ्त। अड़तालीस, अड़तालीस यानी चेहलो हैश्त। उनचास, उनचास यानी चेहलो नो। पचास, पचास यानी पंजो। इक्यावन, मोतवज्जे बशीद मोलतफे शबीद, इक्यावन, इक्यावन यानी पंजो हुयेक। बावन, बावन यानी पंजो हु दो। त्रेपन, त्रेपन यानी पंजो हु से। चौवन, चौवन पंजाहु चहार। पचपन, पचपन यानी पंजाहु पांच। पचपन पंजाहु पांच। छप्पन, छप्पन यानी पंजाहु शीश। सत्तावन, सत्तावन पंजाहु हफ्त। अठावन, अठावन पंजाहु हाश्त। उनसठ, उनसठ पंजाहु नुह। साठ, साठ यानी शास्त। इकसठ शास्तु यक, इकसठ शास्तु यक। बासठ, बासठ यानी शास्तु दो। کوشش بکنید صدای ت در آخر از دهان شما بیرون بیاید. ملتفت شوید، تری ست نگوید، تری ست این هست، تری ست، تری ست یعنی شست و سه. چو ست، چو ست یعنی شست و چهار. پین ست، پین ست در این ردیف تلفظ ت، ت، ت بسیار لازم و مهم است. پنجسد، شست و پنج. چیاسد، شست و شش. چیاسد، شست و شش. سرسد، سرسد، شست و هفت. شست و هفت. ارسد، ارسد شست و هشت، شست و هشت. انهتر، انهتر یعنی شست و نو. ستر، ستر یعنی هفتاد. اکتر هفتاد و یک، اکتر هفتاد و یک. بهتر هفتاد و دو. تهتر هفتاد و سه. چوهتر هفتاد و چهار. پچتر یا پچتر هفتاد و پنج. چیتر، چیتر یعنی هفتاد و شش. ستتر هفتاد و هفت. اتتر، اتتر یعنی هفتاد و هشت. اوناسی، اوناسی هفتاد و نه. اسی، اسی یعنی هشتاد. اکیاسی، اکیاسی یعنی هشتاد و یک. بیاسی هشتاد و دو. تراسی هشتاد و سه. چوراسی هشتاد و چهار. پچاسی، پچاسی هم میگویند و پچاسی هم میگویند. پچاسی هشتاد و پنج. چیاسی هشتاد و شش.
87 80